0: मीडियम वेव 336.7 मीटर यानी 891 किलोहर्ट्स और FM 102.9 मेगाहर्ट्स पर हम आकाशवाणी के रामपुर केंद्र से बोल रहे हैं। श्रोताओं, अब समय है उर्दू प्रोग्राम का।
1: आप सबके पसंदीदा उर्दू प्रोग्राम के साथ आपका मेज़बान फरीदुल्ला खान आकाशवाणी रामपुर के मरकज से हाजिर है। सलाम मोहब्बत के साथ आप सबका तहदिल से खैर मकदम करते हैं। सामिन बज़्म, इस मुल्क को ऐसे ऐसे नामवर हीरे मिले हैं कि जिनकी इल्म व फ़न, जिनकी काविशात से ये मुल्क खूब चमक रहा है, खूब दमक रहा है। उनके कलम से जो लिखा वो अमर हो गया। सारे जहां से अच्छा हिंदोस्तां हमारा, सारे जहां से अच्छा हिंदोस्तां हमारा, हम बुलबुले हैं इसकी ये गुलसिता हमारा। ऐसे ही अनगिनत शेरों, अनगिनत गज़लों के मालिक शायर मशरिक अल्लामा इकबाल को आज इस प्रोग्राम में लेकर हाजिर हुए हैं। खाक में क्या सूरतें होंगी, इस सिलसिले के तहत शायर मशरिक अल्लामा इकबाल इस पर तफसील से रोशनास करा रही हैं मोहतरमा शिफा मरियम। समात कीजिए ये तकरीर।
2: शायर मशरिक अल्लामा इकबाल एक ऐसी हमगीर शख्सियत के मालिक हैं जिसे चंद सफात में समेटना मुश्किल ही नहीं बल्कि नामुमकिन है। वो शायर होने के साथ साथ फलसफी भी हैं। उनकी शायरी जिंदगी का एक मुदल्लल और कुल्ली तसव्वुर पेश करती है। शायर मशरिक अल्लामा इकबाल की पैदाइश 9 नवंबर 1877 को सियालकोट में हुई। इकबाल के बुजुर्ग कश्मीरी ब्राह्मण थे। उनके वालिद का नाम नूर मोहम्मद और वालदा का नाम इमाम बीबी था। वालदा मजहबी और खुदा तरस खातून थीं और वालिद सूफी बुजुर्ग थे। इस तरह शुरू ही से तसव्वुफ और शरीयत ने उनकी किरदार साजी में अहम रोल अदा किया। अल्लामा इकबाल ने इब्तदाई तालीम मीर हसन साहब की दरसगाह से हासिल की। उसके बाद स्कॉच मिशन हाई स्कूल सियालकोट से एफ ए तक तालीम मुकम्मल की। अल्लामा इकबाल ने 1897 में गवर्नमेंट कॉलेज लाहौर से ग्रेजुएशन और 1899 में MA इम्तियाजी नंबरों से पास किया। इस कॉलेज में प्रोफेसर आर्नल्ड ने उन्हें फलसफा पढ़ाया जिनसे वो बेहद मुतासर हुए। उसके बाद उन्होंने गवर्नमेंट कॉलेज लाहौर में ही अरबी और फलसफी के शोबे में तदरीसी खिदमात अंजाम दी। 1905 में अल्लामा इकबाल आला तालीम के लिए यूरोप चले गए। उन्होंने फलसफा अजम के मौजू पर PhD की और 1908 में वो हिंदुस्तान वापस लौट आए। हुकूमत बरतानिया ने 1923 में उन्हें सर का खिताब दिया और इस अजीम शायर ने 21 अप्रैल बरोज जुमेरात 1938 ईस्वी को इस दारे फानी को अलविदा कहा। अल्लामा इकबाल की शायरी का दायरा बहुत वसी है। उन्होंने अपनी शायरी के जरिए हर तबके को अपनी जानी मुतवज्जे किया। वो आला अखलाकी कदरों और इंसानी अजमतों के शायर हैं। अल्लामा इकबाल की शायरी हुब्बुल वतनी के जज्बे से सरशार है। उन्होंने इब्तदाई दौर में जो नज़में लिखीं वो वतन की मोहब्बत की आला मिसाल हैं। उनकी इब्तदाई दौर की नज़मों में हिमालय, तराने हिंदी, हिंदुस्तानी बच्चों का कौमी गीत और नया शिवाला वगैरह काबिले जिक्र हैं। नज़्म हिमालय में इकबाल ने हिंदुस्तान की कदीम तहजीब, उसके दिलफरेब मनाजिर और उसकी अजमत रफ्ता के गुन गाए हैं। ए हिमालय, ए फसीले किश्वरे हिंदोसिता, चूमता है तेरी पेशानी को झुककर आसमां। तराना हिंदी अल्लामा इकबाल की वतन परस्ताना शायरी का आला तरीन नमूना है। मादरे वतन से उनकी वालेहाना मोहब्बत का इजहार होता है। सारे जहां से अच्छा हिंदोसिता हमारा, हम बुलबुलें हैं इसकी ये गुलसिता हमारा। गुर्बत में हो अगर हम, रहता है दिल वतन में, समझो वही हमें भी दिल हो जहां हमारा। इस नज़्म में अल्लामा इकबाल ने मजहबी हम आहंगी और कौमी इत्तेहाद का नगमा यूं गाया है। मजहब नहीं सिखाता आपस में बैर रखना, हिंदी हैं हम, वतन है हिंदोसिता हमारा। महात्मा गांधी ने एक ख़त में तराने हिंदी की तारीफ इस अंदाज में की है। कोट, जब उनकी मशहूर नज्म हिंदोसिता हमारा पढ़ी तो मेरा दिल भर आया। और बड़ौदा जेल में तो सैकड़ों बार मैंने इस नज्म को गाया होगा। इस नज्म के अल्फाज मुझे बहुत ही मीठे लगे और ये खत लिखता हूँ तब भी वो नज्म मेरे कानों में गूंज रही है। अनकोट। नज्म हिंदुस्तानी बच्चों का कौमी गीत में उन्होंने मुल्क की वहदत और कौमी यकजहती का गीत गाया है। चिश्ती ने जिस जमी में पैगाम हक सुनाया, नानक ने जिस चमन में वहदत का गीत गाया, तातारियों ने जिसको अपना वतन बनाया, जिसने हिजाजियों से दश्ते अरब छुड़ाया, मेरा वतन वही है, मेरा वतन वही है। علامہ اقبال ہماری زبان کے ایک فلسفی شاعر ہیں. انہوں نے زندگی کے مختلف اور متنوع مسائل پر غور و فکر کے بعد اپنے کلام میں ایسے بصیرت افروز نظریات پیش کیے جنہوں نے دنیا کے لوگوں کے دل و دماغ پر گہرے اثرات مرتب کیے. علامہ اقبال نے انسان کو خود شناسی کا پیغام دیا ہے کہ انسان خود سے معرفت حاصل کرے اور خود سے آگاہ ہو. اس سلسلے میں انہوں نے فلسفہ خودی کو پیش کیا جسے ان کی شاعری میں مرکزی حیثیت حاصل ہے. خودی، خود کا احساس، جرت مندی، غیرت، جذبہ خودداری اور اپنی ذات و صفات کا ادراک رکھتے ہوئے اپنی دنیا آپ پیدا کرنے کا نام ہے. اپنے من میں ڈوب کر پاجا سراغ زندگی، اپنے من میں ڈوب کر پاجا سراغ زندگی، تو اگر میرا نہیں بنتا نہ بن، اپنا تو بن. خودی در حقیقت انسان کی شناخت کا دوسرا نام ہے. اس کا محور فرد کا احساس خود شناسی ہے. اس کے ذریعے انسان مادی اور روحانی ترقی کی انتہا تک پہنچ سکتا ہے. یہی وجہ ہے کہ اقبال کی شاعری میں جا بجا خودی اور خودی کو مستحکم کرنے کا ذکر کثرت سے ملتا ہے. یہ پیام دے گئی ہے مجھے باد صبح گاہی کہ خودی کے عارفوں کا ہے مقام پادشاہی. تیری زندگی اسی سے، تیری آبرو اسی سے، جو رہی خودی تو شاہی، نہ رہی تو رو سیاہی. گراں بہا ہے تو حفظ خودی سے ہے ورنہ، گراں بہا ہے تو حفظ خودی سے ہے ورنہ، گوہر میں آب گوہر کے سوا کچھ اور نہیں. خودی کے استحکام کے لیے علامہ اقبال نے جن چیزوں کو ضروری قرار دیا ہے ان میں عشق، جہد و عمل، کوشش پہم کے نتیجہ خیز ہونے کا یقین، فقر و استغنا اور مرشد کامل کی اتباع شامل ہیں. عشق استحکام خودی میں سب سے زیادہ معاون ثابت ہوتا ہے. اقبال کے نزدیک عشق ایک عطیہ الہی اور نعمت ازلی ہے. عقل پر وہ عشق کو اس لیے فوقیت دیتے ہیں کیونکہ عقل مصلحت اندیش ہے اور خطرات مول لینے کی جرت نہیں کرتی، اس کا دائرہ محدود ہے. لیکن عشق راہ کی دشواریوں کو خاطر میں نہیں لاتا اور کسی خوف و ہراس کے بغیر آتش نمرود میں کود پڑتا ہے. بے خطر کود پڑا آتش نمرود میں عشق، عقل ہے محو تماشا لب بام بھی. علامہ اقبال کی شاعری میں عشق کے مترادفات و لوازمات یعنی وجدان، خود آگہی، باطنی شعور، جذب، جنون، دل، محبت، شوق، آرزو مندی، درد و سوز، جستجو کا ذکر جس تکرار، تواتر، انہماک اور شدت احساس کے ساتھ ملتا ہے کسی اور موضوع کا نہیں ملتا. عشق سے پیدا نوائے زندگی میں زیر و بم، عشق سے مٹی کی تصویروں میں سوزی دم بدم. آدمی کے ریشے ریشے میں سما جاتا ہے عشق، شاخ گل میں جس طرح بادے سحرگاہی کنم. علامہ اقبال کے نزدیک عشق ایک زبردست محرک ہے جو ایک طرف تسخیر فطرت میں انسان کا معاون ہوتا ہے تو دوسری طرف اسے کائنات کے ساتھ متحد رکھتا ہے. کائنات کی ساری رونق عشق ہی کے دم سے ہے. عشق کے بغیر کسی چیز کا کوئی وجود ہی نہیں ہے. اقبال کا عقیدہ ہے کہ عشق لافانی ہے اور جس دل میں عشق کی آگ روشن ہو تو وہ موت کی دسترس سے باہر ہو جاتا ہے. مسجد قرطبہ میں عشق کے لافانی ہونے کے مضمون کو اس طرح بیان کیا ہے. ہے مگر اس نقش میں رنگے سبات دوام، جس کو کیا ہو کسی مرد خدا نے تمام. مرد خدا کا

0: के वजीर आजम की भारत नेपाल सरहद से मुतालिक रायजनी और उसके बाद नेपाल की वजारत खारजा की जानिब से जारी करदा बयान के जवाब देते हुए ये बात कही। उन्होंने कहा कि सरहद से मुतालिक मामलात के सभी पहलुओं से निमटने के लिए कायम शुदा बाहमी तरीक़ेकार मौजूद है। जनाब जायसवाल ने कहा कि हालांकि भारत नेपाल सरहद के तकरीबन 98% हिस्से की वाजह तौर पर हदबंदी हो चुकी है, लेकिन कुछ हिस्सा ऐसा है जिस पर काम होना है।
1: भारत नेपाल सीमा का लगभग 98% हिस्सा निर्धारित हो चुका है। सीमा के निर्धारित हिस्सों में सीमा पार कब्जे और नो मैन्स लैंड पर अतिक्रमण के मामले भी हैं, जिसका संयुक्त रूप से मानचित्रण किया जा रहा है। हमने सीमा संबंधित सभी मामलों से निपटने के लिए द्विपक्षीय तंत्र स्थापित किए हैं। भारत और नेपाल के बीच जो भी द्विपक्षीय मामले हैं, उसमें किसी तरह से तीसरे पक्ष की कोई भूमिका नहीं है।
0: भारत ने जम्मू कश्मीर से मुतालिक पाकिस्तान यूरोपीय यूनियन मुश्तरका बयान में गैर जरूरी तस्करे को भी मुस्तरद कर दिया है। जनाब जायसवाल ने कहा कि मरकज के ज़ेरे इंतज़ाम इलाके जम्मू कश्मीर और लद्दाख भारत के अटूट हिस्से हैं। उन्होंने कहा कि ऐसे मामलों के सिलसिले में जिनकी खुद कोई हैसियत न हो, उन्हें कोई बात कहने से गुरेज करना चाहिए। वेनेजुएला की कारगुजार सदर डेल्सी रोड्रिगेज कल से भारत के 4 रोजा दौरे पर रहेंगी। आज नई दिल्ली में मीडिया को तफसीलात बताते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि उनके हमरा खारजी उमूर, इक्तसादी व मालियात, साइंस और टेक्नोलॉजी, मवासिलात व इत्तलात और नकल व हमल के महकमों के वुजरा भी होंगे। जनाब जायसवाल ने कहा कि मोहतरमा रोड्रिगेज अपने दौरे के दौरान वजीर आजम नरेंद्र मोदी से दोतरफा बातचीत करेंगी। इस बातचीत में तवानाई, तिजारत, सरमायाकारी, सेहत देखभाल, अद्वियात और काबिल तजदीद तवानाई जैसे शोबों में इश्तराक के इम्कान तलाश करने पर तवज्जो मरकूज की जाएगी। मरकज ने इमिग्रेशन और गैर मुल्की अफराद से मुतालिक जाब्तों में तरमीमात को नोटिफाई कर दिया है। ये तरमीमात 180 दिन तक भारत आ रहे गैर मुल्की अफराद को मुल्क में अपने क्याम में तौसी की ख्वाहिश की सूरत में उन अफराद के वीजे की मुदत खत्म होने से पहले रजिस्टर करने को मुमकिन बनाती हैं। वजारत दाखिला ने इमिग्रेशन और गैर मुल्की अफराद से मुतालिक तरमीमी जाब्तों 2026 को नोटिफाई किया है, जिसमें इमिग्रेशन और गैर मुल्की अफराद से मुतालिक जवाबित 2025 के तहत रजिस्ट्रेशन की मुद्दत और अपील मैकेनिज्म में अहम तब्दीलियां मुतारिफ कराई गई हैं। जाब्तों में पहली मरतबा ऑनलाइन अपील निज़ाम को जोड़ा गया है। किसी ऑर्डर से मुतासर कोई शख्स अब ब्यूरो ऑफ इमिग्रेशन के कमिश्नर के पास ऑनलाइन अपील दाखिल कर सकता है। ऑर्डर मौसूल होने के 30 दिन के अंदर अपील दाखिल करना लाजमी होगा। कमिश्नर को 60 दिन के अंदर मुतालिका फरीकों को सुनना और मामले को हल करना होगा। भारत ने फिजा से जमीन पर वार करने वाले अंदरून मुल्क तैयार करदा रुद्रम 2 मिसाइल का कामयाब तजुर्बा किया है। दिफाई तहकीक व तरक्की की तंजीम DRDO और भारतीय फिजाइया की जानिब से सभी अहम निज़ाम की सलाहियत को कायम रखते हुए ये आजमाइशी तजुर्बा किया गया। वजारत दिफा ने कहा कि इन मिसाइल को पहले से तयशुदा निशाने की जानिब दागा गया। चांदीपुर में मरबूत टेस्ट रेंज पर नसबशुदा मुख्तलिफ आलात की जानिब से परवाज से मुतालिक डेटा में इस बात की तस्दीक की गई है कि इस आजमाइशी तजुर्बे के सभी मकासद हासिल कर लिए गए हैं। वजीर दिफा राजनाथ सिंह ने DRDO, भारतीय फिजाइया, दिफा से मुतालिक सरकारी कंपनियों, शराकतदारों और सनतकारों को इस उसूलियाबी पर मुबारकबाद दी है। उन्होंने कहा कि इस कामयाब आजमाइशी तजुर्बे से अंदरून मुल्क तैयार करदा दिफाई टेक्नोलॉजियों की बढ़ती सलाहियत का इजहार होता है और जदीद हथियार निज़ाम के सिलसिले में आत्मनिर्भरता की जानिब ये अहम कदम है। प्रसार भारती के डिजिटल प्लेटफॉर्म वेव्स OTT ने नवंबर 2024 में अपने आगाज के बाद से 2 साल से भी कम वक्त के अंदर 1 करोड़ रजिस्टर्ड सारिफिन से तजावुज कर लिया है। इत्तलात और नशरियात की वजारत ने कहा है कि इस संगी मील से अंदरून मुल्क डिजिटल प्लेटफॉर्म को ज्यादा से ज्यादा अख्तियार किए जाने की अक्कासी होती है, जो नाजरीन को काबिल भरोसा और मुख्तलिफ तरह का मवाद फराहम करता है। 1,40,00,000 से ज्यादा डाउनलोड्स के साथ अब वेव्स OTT कंटेंट के सिलसिले में शराकतदारी को वसत देने, इलाकाई और तालीमी मवाद को मुस्तहकम करने और मार्च 2027 2 करोड़ रजिस्टर्ड यूजर्स के निशाने को हासिल करने पर तवज्जो मरकूज कर रहा है। इस प्लेटफॉर्म पर 24,000 से ज्यादा कंटेंट टाइटल्स, 15,000 घंटे से ज्यादा कंटेंट, 140 से ज्यादा लाइव TV चैनल्स और 200 से ज्यादा रेडियो खिदमात दस्तियाब हैं। यकसां अदायगी के निज़ाम UPI ने पिछले महीने 23 अरब 20 करोड़ मालियत के माशी लेन देन का इंदराज किया है। मालियाती खिदमात के महकमे ने अपने सोशल मीडिया पोस्ट में डिजिटल अदायगियों को अपनाने पर शहरियों का शुक्रिया अदा किया है। روس کی جانب سے یوکرین کی راجدھانی کیو اور دیگر یوکرینی شہروں پر رات بھر کیے گئے ڈرون اور میزائل حملوں میں کم از کم 21 شہریوں کی موت ہو گئی اور 100 سے زیادہ زخمی ہو گئے۔ یوکرین کے صدر ولودیمیر زیلنسکی نے کہا کہ ان حملوں میں شہری بنیادی ڈھانچے اور توانائی کے مراکز کو نشانہ بنایا گیا۔ جناب زیلنسکی نے امریکہ سے مزید پیٹریوٹ فضائی دفاعی میزائلیں فراہم کرنے کی درخواست کی۔ اس دوران روس کی وزارت دفاع نے کہا کہ یہ حملے یوکرین کی جانب سے کیے گئے حملوں کے جواب میں کیے گئے ہیں۔ روسی وزارت دفاع نے دعویٰ کیا کہ سبھی طے شدہ ٹھکانوں کو کامیابی سے نشانہ بنایا گیا۔ عالمی موسمیاتی محکمہ ڈبلیو ایم او نے سخت انتباہ جاری کیا ہے کہ ایل نینو کا موسمی نظام تشکیل پا رہا ہے اور توقع ہے کہ یہ اس سال دنیا بھر میں شدید موسمی حالات پیدا کرے گا۔ موسمیاتی ادارے کے مطابق اس بات کا 80% امکان ہے کہ ایل نینو کا موسمی نظام اس سال جون اور اگست کے درمیان پیدا ہوگا اور نومبر تک برقرار رہے گا۔ سائنسدانوں کا کہنا ہے کہ موسمیاتی تبدیلی اس کے اثرات کو مزید شدید بنا دے گی۔ حکومت نے فیصلہ کیا ہے کہ ہول سیل پرائس انڈیکس ڈبلیو پی آئی کو مرحلے وار طریقے سے ختم کر کے اس کی جگہ پروڈیوسر پرائس انڈیکس پی پی آئی کا جامع نظام متعارف کرایا جائے۔ یہ فیصلہ ملک کے افراط زر اور قیمتوں سے متعلق اعداد و شمار کے نظام کو جدید بنانے اور اسے عالمی بہترین طریقوں سے ہم آہنگ کرنے کے لیے کیا گیا ہے۔ خواتین کرکٹ میں بھارت اور انگلینڈ کے درمیان جاری سیریز کا تیسرا اور آخری ٹی ٹوینٹی بین الاقوامی میچ آج رات انگلینڈ کے ٹونٹون میں کھیلا جائے گا۔ یہ میچ بھارتی وقت کے مطابق رات 11 بجے شروع ہوگا۔ بھارت نے چیمسفورڈ میں کھیلا گیا پہلا میچ 38 رن سے جیت کر اور انگلینڈ نے برسٹل میں کھیلا گیا دوسرا میچ 26 رن سے جیت کر سیریز کو برابری پر لا کھڑا کیا ہے۔ اور آخر میں خاص خبریں ایک بار پھر۔ حکومت نے سی بی ایس سی کی جانب سے آن اسکرین مارکنگ سسٹم کے لیے خدمات کی دستیابی کی جانچ کے سلسلے میں پینل تشکیل دیا ہے۔ حکومت نے لوکھنڈے پرشانت سیتارام کو سی بی ایس سی کا چیئرپرسن مقرر کیا ہے۔ بھارت نے نیپال کے ساتھ باہمی معاملات کے حل کے لیے کسی تیسرے فریق کی شمولیت کو مسترد کر دیا ہے۔ بھارت نے فضا سے زمین پر وار کرنے والے اندرون ملک تیار کردہ رودرم 2 میزائل کا کامیاب تجربہ کیا ہے۔ پرسار بھارتی کے ویوز او ٹی ٹی پلیٹ فارم نے اپنے آغاز کے 2 سال کے اندر 1 کروڑ سے زیادہ صارفین کا سنگ میل پار کر لیا ہے۔ یوکرین میں روسی حملوں میں 21 افراد ہلاک ہو گئے ہیں۔ اور خواتین کرکٹ میں آج رات ٹونٹون میں تیسرے اور آخری ٹی ٹوینٹی بین الاقوامی میچ میں بھارت کا مقابلہ میزبان انگلینڈ سے ہوگا۔ اس کے ساتھ ہی آکاشوانی سے خبروں کا یہ بلٹن ختم ہوا۔
2: ہم آکاشوانی رامپور سے بول رہے ہیں۔ راتری کے 9:30 میں ہیں۔ اب پرستت ہے کوی گوشتھی۔ کوی گوشتھی میں آج کا وشے ہے پریاورن سرکشا پر۔ پرتیبھاگی کوی ہیں ڈاکٹر پریموتی، ابھیشیک مشر، اومکار سنگھ اور ویویک مشرا۔
3: آکاشوانی رامپور کے سبھی شروتاؤں کو میرا سادر نمسکار۔ میں ابھیشیک انند بدایوں سے آج ہمارے بیچ میں بےحد ہرش کا وشے ہے کہ پریاورن چنتن پر وشیش کاویہ گوشٹھی میں شرکت کرنے کے لیے ہمارے بیچ میں ورشٹھ گیتکارا ڈاکٹر شریمتی پریموتی اپادھیائے جی مراد آباد سے اپستھت ہیں۔ میں ان کا ہاردک ابھینندن کرتا ہوں۔ آدرنیہ شری اومکار سنگھ وویک جی، جو رامپور سے غزل کا ایک پرتشٹھت نام یہاں پر ہمارے بیچ میں اپستھت ہیں، میں ان کا بھی ہردے کی گہرائیوں سے بہت ابھینندن کرتا ہوں۔ آدرنیہ شری وویک ہری مشر جی، جو بدایوں سے ہمارے بیچ میں ہیں اور گیتوں پر ان کی لیکھنی کا وشیش ادھیکار رہتا ہے، میں ان کا بھی بہت ابھینندن کرتا ہوں، سواگت کرتا ہوں۔ اور سنچالک اور گیتکار کی بھومیکا میں ابھیشیک انند بدایوں سے آئیے جڑتے ہیں پریاورن وشیش پر آدھارت اس کاویہ گوشٹھی پر، جس میں ہمارے بیچ میں سبھی ساہتیکار اپنے گیتوں سے، غزل اور دوہوں سے آج کی اس گوشٹھی میں پریاورن ہمارے لیے کتنا آوشیک ہے اور پریاورن کے وشے میں ہم کس طریقے سے سچیت ہو کر اس سماج کو سندیش دے سکیں، کیونکہ کسی بھی گیتکار کا، کسی بھی सृजनकर्ता का ये परम दायित्व होता है कि वह अपने साहित्यिक कर्म से राष्ट्र और देश के लिए, समाज के लिए समर्पित रहे और उसकी जो लेखनी है वह सतत इस कार्य में जुड़ी रहे। तो मैं चार पंक्तियां पढ़ता हूं कि माता धरा का आवरण, माता धरा का आवरण हो शुद्ध ये पर्यावरण, जलवायु माटी शुद्ध हो शुद्ध सात्विक अंतःकरण। ऐसा ही ये तन मन और अंतःकरण की जो शुद्धता है वह निश्चित रूप से हमारे जो पर्यावरण की जो संचेतना है उसको निश्चित रूप से एक अगले पायदान तक ले जाएगी इस काव्य गोष्ठी के रूप में। आइए मैं कुछ पंक्तियों से अपनी बात प्रारंभ करता हूँ।